خوشی کی جل سپشت دکھائی دے رہی, باپ بھی دل میں یہی گیت گا رہے, और बाप भी यही हर एक के चेहरे से देख रहा है और दिल से Just